0: 日常生活以外，现在更转出香港，在泰国扫 Prompt Pay 商户二维码，就能及时跨境付款，畅快，随时随地随你转，转数快。
1: 当熟悉的旋律响起，爵士节奏轻轻摇摆，老歌里藏着的青春故事与感动都在音符中苏醒。
2: 老歌是永不褪色的风景，经典是历久弥新的心跳。音乐之光，我是金丹，每周日上午10点，香港电台普通话台，让我们在旋律里重逢往昔。
3: 由现在到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
4: 从现在到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
5: From now to 11 p.m., you'll be listening to programs made by community producers from the CIBS Community Involvement Broadcasting Service.
6: 함으로 समाजको हर छोरीहरुमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरुको अनेकौं आभासहरु समेटिएको एउटा मीठो रेडियो कार्यक्रम हाम्रा छोरीहरु Our Daughters 2.0, जहाँ हामी समेट्ने छौं वहाँहरूको फरक फरक पृष्ठभूमिमा बाँच्नुभएका अनुभवहरू, जसले शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यम, खेलकुददेखि आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्ससम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरू सुन्नेछौ। रेडियो कार्यक्रम हाम्रा छोरीहरू Our Daughters 2.0 यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरूको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो।
7: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, Our Daughters 2.0. Hamra Choriharu, Our Daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.
6: श्रोता मित्रहरु नमस्कार। छोरीहरुको साहस, सपना र उपलब्धिहरुले समाजलाई समानता, सम्भावना र उज्यालो तर्फ डोराउँछ भन्ने विशेष अनुभूति सहित तयार भएको रेडियो कार्यक्रम Our Daughters 2.0 को 7 औं श्रृंखला स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता मिरिना राई। यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो। यस कार्यक्रमले महिला नेतृत्वको उजागर गर्दै छोरीहरुको योगदान, सम्मान र भविष्यको सम्भावना बारे समाजमा जागरूकता फैलाउने उद्देश्य राखेको छ।
7: Dear listener, welcome to Hamra Choriharu, Our Daughters 2.0, where we celebrate the remarkable achievement of women from Hong Kong's ethnically diverse communities. These trailblazers have made meaningful contributions across fields like education, health, journalism, entrepreneurship, sports, and the fast-evolving world of artificial intelligence, AI. Through their real-life stories of struggle, resilience, and triumph, we uncover how they have shattered gender barriers and the stereotypes. This program inspires the next generations of girls to embrace confidence, courage, and vision. It champions equal opportunities, inclusion, and lasting positive change in our society. By amplifying these voices, we highlight the vital role of women's leadership and affirm the immense value, respect, and potential of every daughter in our community.
6: यस कार्यक्रमको मुख्य उद्देश्य हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरी तथा महिलाहरूले विभिन्न क्षेत्रहरूमा पुर्याएका योगदानहरूलाई उजागर गर्नु हो। शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यमशीलता, खेलकुददेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म सक्रिय महिलाहरूका वास्तविक र प्रेरणादायी कथा मार्फत उनीहरूको संघर्ष, क्षमता र उपलब्धिहरूलाई समाज सामु प्रस्तुत गर्दै लैङ्गिक भेदभाव र पूर्वधारहरूलाई चुनौती दिनु यस कार्यक्रमको मूल लक्ष्य हो। साथै हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 कार्यक्रमले नयाँ पुस्ताका छोरीहरूलाई आत्मविश्वासी बन्न प्रेरित गर्नुका साथै समान अवसर, समावेशी सोच र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्य राख्दछ। यस कार्यक्रम मार्फत महिला नेतृत्वको उजागर गर्दै समाजमा छोरीहरूको भूमिका, सम्मान र सम्भावना बारे चेतना अभिवृद्धि गर्नु पनि यसको मूल उद्देश्य हो।
8: Jemasi Namaste Daikaho. I am Rai Bezaldumi. Positive thought for this week. The purpose of life is to live it. Taste experience to the utmost, to reach out eagerly and without fear for newer and richer experience.
7: श्रोता मित्रहरू, कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको सातौं श्रृंखलाको थिम कल्चरल लिगेसी ब्रिजिङ जेनरेशन्स थ्रू आर्ट रहेको जानकारी गराउँदछौ। यही विषयलाई सुहाउँदो एक प्रेरणादायक व्यक्तित्व हाम्रो माझमा हुनुहुन्छ। उहाँ हुनुहुन्छ सोनी राई। सोनी राई एक प्रतिभाशाली नेपाली प्रिन्ट मेकर तथा समकालीन कलाकार हुनुहुन्छ। उहाँले आफ्नो कला मार्फत सांस्कृतिक पहिचान, परम्परा र पुस्ता बीचको सम्बन्धलाई उजागर गर्ने कार्य गर्दै आउनु भएको छ। विशेष गरी प्रिन्ट मेकिङ माध्यम प्रयोग गरेर समाज, संस्कृति तथा व्यक्तिगत अनुभवसँग सम्बन्धित विषयहरूलाई सृजनात्मक ढङ्गले प्रस्तुत गर्नुहुन्छ। आफ्नो कला यात्रा मार्फत उहाँले सांस्कृतिक विरासतलाई जोगाउने, नयाँ पुस्तालाई आफ्नो जरा र पहिचानसँग जोड्ने तथा कला मार्फत सामाजिक संवाद र चेतना विस्तार गर्ने महत्वपूर्ण योगदान दिँदै आउनुभएको व्यक्तित्व हुनुहुन्छ। आउनुहोस्, आज उहाँसँग हाम्रो कार्यक्रम प्रस्तुता द्वय मेरिना राई र अनुशीलले गर्नुभएको विशेष कुराकानी अबको क्रममा प्रस्तुत गर्दछौं।
6: श्रोता साथीहरू, तपाईँहरूलाई धेरै धेरै स्वागत छ आजको यो नौलो श्रृङ्खलामा। र आजको श्रृङ्खलामा फेरि पनि हामीसँग अर्को छोरी जोडिसक्नु भएको छ हाम्रो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 र आजको यो श्रृङ्खलामा हामीले सुन्नेछौँ हाम्रा छोरीहरूको नयाँ अनुभवहरू। र आजको अनुभव पक्कै पनि विशेष हुनेछ भन्ने आशा राखेकी छु। आजको यस श्रृङ्खलामा हामीले विविध विषयमा कुराकानी त गर्ने नै छौँ, तर सबैभन्दा मुख्य कुरा हामीले आजको विषय कला क्षेत्रमा रहेर काम गरिरहनु भएको हाम्रो छोरीको अनुभूतिहरूलाई सँगाल्नेछौ आजको यस श्रृङ्खलामा। ढिला नगरिकन स्वागत गरौँ र मेरो सहकर्मी मित्रले पनि अलिकति केही भनिदिनुहुन्छ कि हाम्रो पाहुनाको विषयमा।
9: सबैभन्दा अगाडि त सबैजनालाई नमस्ते। हाम्रो आजको अतिथि एक सिद्धहस्त प्रिन्ट मेकर र चित्रकार हुनुहुन्छ, जसको काममा केवल रङ्ग र रेखा मात्र नभएर गहिरो अर्थको साथ हाम्रो समाज, संस्कार र संस्कृतिको पनि सुन्दरसँग वर्णन गर्न भएको देख्न सकिन्छ। हाम्रो आजको शोमा कृपया प्लिज स्वागत गरौँ सोनी राई।
6: वेलकम सोनी, नमस्ते।
10: थ्याङ्क यू सो मच फर इन्भाइटिङ मी फर द सो। एकदमै म खुसीले हर्षित पनि छु अनि तपाईँहरूको यो इन्टरभ्यूमा आउनु पर्दा, यो प्लेटफर्ममा आउनु पाउँदा चाहिँ म एकदमै एक्साइटेड छु। थ्याङ्क यू सो मच।
6: अनुशीलले परिचय दिइनै सक्नु भएको छ आजको हाम्रो पाहुना, जो चाहिँ कला क्षेत्रमा लागेर काम गर्नु भएको एक दशक भन्दा बढी पनि भइसकेको छ र सानैदेखि उहाँ कला क्षेत्रमा हुनुहुन्छ भन्ने कुराहरू हामीले उहाँको बारेमा रिसर्च गर्दा पनि थाहा पाइसकेको छौँ। अब सोनीसँग आजको कार्यक्रममा हाम्रो थिम रहेको छ कल्चरल लेगेसी ब्रिजिङ जेनेरेसन थ्रु आर्ट। आजको थिम हाम्रो कल्चरल लेगेसी ब्रिजिङ जेनेरेसन थ्रु आर्ट रहेको छ। सो यो थिममा त हामी जाने नै छौँ, तर सबैभन्दा पहिले त परिचयबाटै सुरु गरौँ है। सबैभन्दा पहिला त हाम्रो आजको पाहुना बहिनी सोनीलाई परिचयबाट नै म सुरुवात गर्न चाहे आजको कुराकानी। बहिनीको सबैभन्दा पहिले छोटो मिठो परिचय भनिदिनुहोस् न त हाम्रो श्रोता साथीहरूलाई।
10: नमस्ते सेवा, म चाहिँ सोनी राई। म चाहिँ नेपालमा जन्मेको हुर्केको, चाहिँ मेरो धरान, मेरो पुर्ख्यौली घर चाहिँ भनेको भोजपुर, अनि हामीहरू माइग्रेसन हुँदै हुँदै आएको, अनि अहिले चाहिँ म हङकङमा छु, तर मेरो पढाइहरू सबै नेपालमा नै भएको। मैले मेरो ब्याचलर्स मास्टर्स पनि त्रिभुवन युनिभर्सिटीबाट नै गरेको। सो मेरो फिल्ड पढाइ चाहिँ फाइन आर्ट्स हो मोस्ट अफ द टाइम। इट्स अल्सो अ भेरी फनी स्टोरी पनि क्या, लाइक वेन एभर पिपल आस्क्स मी कुन सब्जेक्ट पढेको भन्दाखेरि टेल देम म चाहिँ फाइन आर्ट्स हो भनेर, अरूले चाहिँ फाइनेन्स सुन्दो रहेछ क्या, फाइनेन्स ब्याङ्क
6: थिङ्किङ से होइन होइन चित्र कोर्छ नि त्यसरी इन्ट्रोड्युस गर्नुपर्छ आफूले आफूलाई सर्ट एन्ड स्विट त्यही नै. अनि अहिले चाहिँ म मेरो प्रिन्ट मेकिङको काम गरिरहेको छु. सो मैले चाहिँ मास्टर्स फाइन आर्ट्स प्रिन्ट मेकिङमा गरेको. सो त्यसैलाई नै मेरो कामहरू त्यसरी नै अगाडि बढाइरहेको छु.
11: यही परिचयलाई नै होइन अब बेस बनाएर एउटा क्वेसन चाहिँ मेरो मनमा के आइरहेछ भने कार्यक्रमको नाम पनि हाम्रो छोरीहरू भयो नि होइन र कुरा गर्नुभयो फाइन आर्ट्स हो कि

0: फाइनेन्स भन्ने कुरा मलाई इन्ट्रेस्टिङ लाग्यो होइन. अब यो विषय भन्ने कुरा कस्तो छ भने नेपालमा त्यति साह्रो कमन पनि छैन के, मान्छेहरूले सोच्ने भनेको फाइनेन्स नै हुन्छ होइन. सबैभन्दा नेपालमा मान्छेहरूले मन पराउने विषय जागिर पनि ब्याङ्किङ फाइनेन्स सेक्टरतिरै हो. नेपालमा मात्र नभएर विश्वभरिमा नै त्यही छ नि त होइन. तर सोनीले मास्टरसम्मको अध्ययन आर्ट्समै गर्नुभयो नि त, त्यो कस्तो थियो त? थिममै रहेर भनौँ न, ब्रेकिङ ब्यारियर पनि हो होइन. परिवारमा कस्तो थियो त, तपाईँहरूको फ्यामिलीमा कसैले आर्ट्सहरूतिर पनि कोही हुनुहुन्थ्यो अथवा के कुराले तपाईँलाई प्रेरित गरेर बुवा आमाको कतिको सपोर्ट रह्यो?
1: आई थिङ्क दिस इज अ भेरी इन्ट्रेस्टिङ क्वेसन. थ्याङ्क यू फर द क्वेसन दिदी. यो क्वेसन चाहिँ हामी स्पेसियली नेपाली सोसाइटीलाई चाहिँ एकदमै जरुरी हुन्छ जस्तो लाग्छ क्या, स्पेसियली युथ्सहरूलाई चाहिँ, जुन चाहिँ आफूले आफूलाई रेज गर्नुपर्छ क्वेसन. म अहिले जस्तो छु र जहाँसम्म छु, आई थिङ्क त्यो पेन्टिङ जसरी म हुर्केँ होइन, त्यो कुराले नै आई थिङ्क म चाहिँ मेरो आर्ट सेक्टरमा अथवा मैले अहिले गरिरहेको कामहरूमा सबै त्यसरी नै इन्फ्लुएन्स हुँदै आएर त्यसरी नै देखिरहेको जस्तो लाग्छ कि. किन भन्नुहुन्छ भने एक्चुली आई वाज बोर्न एन्ड रेज इन अ जोइन्ट फ्यामिली, अनि म चाहिँ मेरो बाजेबोजूहरूसँग हुर्केको. सो मेरो बाजेबोजूहरूसँग हुर्किँदै जाँदाखेरि उहाँहरूले कुरा गर्दै लानुहुने कुराहरू, जुन चाहिँ हाम्रो पुर्ख्यौली कुराहरू हुन्थ्यो, विच इज अल्सो कनेक्टेड टु आवर कल्चर हेरिटेज होइन. हामीहरू चाहिँ किराँतीहरू, नेचर लभर, नेचर पूजा गर्ने होइन, त्यस्तो कुराहरू मैले सबै जाने बुझेको कुराहरू भनेको चाहिँ मेरो बाजेबोजूहरूबाट सिकेको हो कि. सो इफ म मेरो बाजेबोजूहरूसँग रेज नभएको भएदेखि चाहिँ आई थिङ्क आई वुड हेभ बिन अ भेरी डिफरेन्ट पर्सन. किनभने त्यो कल्चर, त्यो ट्रेडिसनको कुरा मलाई थाहै हुँदैन थियो होला कि. सानो एक्जाम्पल दिनुपर्दा चिन्डो भनिन्छ होइन, अहिले एकदमै धेरै प्रचलित पनि छ, एज अ सिम्बल पनि युज हुन्छ. तर त्यो चिन्डो मैले सानो हुँदादेखि नै बाजेले हाम्रो चुला पूजाहरू गर्नुहुँदाखेरि देख्दै आएको कुराहरू भयो होइन, त्यही कुराहरूलाई नै एज अ सिम्बोलिक फर्ममा कतिको इम्पोर्टेन्ट छ हाम्रो कल्चरमा, चुला नै कति इम्पोर्टेन्ट छ, त्यस्तो कुराहरू चाहिँ त्यो ग्रो हुँदै गएर मेरो मेमोरीहरूमा बस्दै गयो होइन. अनि हाम्रो माइग्रेसनको कुराहरू, कल्चरल हेरिटेजको कुराहरू, सबै कुराहरू त्यहाँनिर आएर जोडिन्छ जस्तो लाग्छ के. सो पेन्टिङ जसरी गराउनु भएको थियो, पेन्टिङमा चाहिँ कल्चरल कुरा, ट्रेडिसनल कुरा, ठुलो मान्छेलाई कसरी बोल्ने त, आदर गरेर बोल्ने कुरै पनि त एउटा पेन्टिङमा भर पर्ने कुरा भयो नि त. सो त्यसले चाहिँ मलाई कसरी बिल्ड गरिरहेछ, कसरी ग्रो गराइरहेछ भन्ने कुराहरू पनि त्यहीँबाट बिस्तारै बिस्तारै फर्म हुँदै बिल्ड हुँदै गयो जस्तो लाग्छ. स्पेसली नेपाली कम्युनिटी यो उमेरसम्म बिहा गर्दैन, गरेन, छोरा छोरी हुर्काउनु पर्छ, बिहा गर्ने उमेर भयो, यस्तो त्यस्तो पैसा कमाउनु पर्छ, त्यस्तो भनेर भन्छ नि त. तर आई थिङ्क इट्स जस्ट बिकज दे वान्टेड टु स्टप पिपल फ्रम गोइङ देयर के. तर मेरो बाजे चाहिँ कस्तो हुनुहुन्थ्यो भनेदेखि, हि वाज भेरी के, अब एकदमै इन्करेज गर्नुहुने होइन, अब पढ्नु पर्छ, पढाउनु पर्छ भन्नेमा. त्यो सानो हुँदाखेरिदेखि नै कि मलाई चाहिँ बाजेले चोया काट्नुहुन्थ्यो क्या, चोया काटेर, बाँसको त्यो चोया काटेर डोको बनाउनुहुन्थ्यो. मलाई चाहिँ कस्तो सिक्नु भन्थ्यो क्या, बाजे यो कसरी बनाउनुहुन्छ होइन, मलाई पनि सिकाइदिनु न भनेर भन्थ्यो कि. अनि हि वाज लाइक, होइन यस्तो त तिमीले सिक्नु पर्दैन, तिमीले भनेको पढ्ने, यस्तो जानेको बुझेको पढ्दै लेखेको मान्छेले यस्तो, तिमीहरूले एकैछिनमा टिप्छौ, बरु यसको सट्टो पढाइ लेखाइतिर जाऊ, गर, अरू कुराहरू सिक भनेर बाजेले भन्नुहुन्थ्यो क्या मलाई. अनि त्यो कुरा चाहिँ म पछि सोच्थेँ क्या, अब बाजेले यस्तो गर्नुहुन्थ्यो, भन्नुहुन्थ्यो यस्तो गर्दाखेरि होइन, इच एन्ड एभ्रिथिङ जट डाउन गर्दाखेरि त फ्यामिलीको सपोर्ट यति धेरै इम्पोर्टेन्ट हुने रहेछ कि होइन. लाइक त्यो कुराहरूले नै पनि मलाई खुट्टा तानेको भएदेखि त आई थिङ्क म आर्टै पढ्दै पढ्दिनँ थियो होला फर्स्ट एन्ड फरमोस्ट, किनकि मेरो फ्यामिलीबाट चाहिँ यति धेरै सपोर्ट थियो होइन. सबै एज अ होल फ्यामिली प्यारेन्ट्सहरूले सपोर्ट गर्नुहुन्थ्यो. बाजेले भन्नुभएको कुरा चाहिँ एउटा मलाई जहिले पनि के कुरा खड्किन्छ भने, जे कुरा पनि सियो भएर छिरेर फाली भएर निस्किनु पर्छ भन्नुहुन्थ्यो क्या, विच इज भेरी इन्ट्रेस्टिङ क्या. लाइक जुनै कुरामा पनि आफू सानो भएर छिर्ने, तर त्यहाँनिर इभल्भ हुँदै हुँदै गएपछि चाहिँ एकदमै ठुलो कुराहरू एचिभ गर्न सकिन्छ भन्ने कुरा. सो कमिङ टु द कन्क्लुजन, आई थिङ्क Yeah, parenting is very important. And I think parenting gardakheri malai chai tesari hurkaunu bhakale gardakheri. But of course, like they were very surprised. Eura mero sano kura chai ke thyo bhandaki, like I had one deadline mero art exhibition ko. So I had to finish this artwork within that deadline. Na? So I used to wake up early in the morning. Bihane uthera muksuk dhuye tawata garo chia pani nakhaikina sidhai माथि जान्थ्यो. देयर वाज अ भेरी बिग स्पेस लाइक बाल्कनीको, अनि त्यहाँनिर गएर चाहिँ म चाहिँ टेबलमा बिहान 7 बजेतिरदेखिको अलमोस्ट 7:30-7 बजेदेखिको स्टार्ट गर्थेँ. लाइक माथि बत्ती बालेर पनि किरा आएर पढ्नु थालिसक्दाखेरि पनि लाइक आई वाज स्टिल डुइङ माई वर्क के. अनि मेरो लगाव त्यस्तो देख्नु भएपछि चाहिँ मलाई के भन्नुभयो भनेदेखि, मेरो एकजना दाइ जो चाहिँ सरकारी कर्मचारी

0: चाहिँ मलाई के भन्नुभयो भने, तिमीले यो गरेको लगाव देखेर त मलाई के लाग्यो भने, तिमीले लोकसेवा पढेर गरेको भएदेखि त तिमीले अलरेडी पास गर्थ्यौ, त्यस्तो लगाव चाहिने रहेछ भन्नुभयो क्या. सो इट्स नट द्याट हि वाज डिमोटिभेटिङ मी, बट हि वाज ट्राइङ टु मोटिभेट मी कि इन सच अ वे कि लाइक दिस इज नट समथिङ द्याट एनी वान क्यान डु भन्ने टाइपको पाराले क्या, यु आर डुइङ अ ग्रेट जब टाइपको पाराले. सो द्याट वाज वाट like he did, also my sister who visited us like did, and everyone in my family, like everyone was very supportive. So that's how I think I got my own motivation.
1: Dear listeners, you are tuned into our community radio program Hamra Chhori Haru, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society, and inspire a brighter future for them.
2: Shrota Mitra Haru, tapaiharle sundai hununcha karyakram Hamra Chhori Haru, Our Daughters 2.0. Chhori haruko yogdan, samman ra ujjalo bhavishya prati samaj ma chetana failaunu yas karyakram ko uddeshya raheko cha.
1: श्रोता मित्रहरू, तपाईँ कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को सातौं श्रृङ्खला सुनिराख्नु भएको छ. आज हामीसँग अत्यन्तै प्रेरणादायक व्यक्तित्व, प्रतिभाशाली नेपाली प्रिन्ट मेकर सोनी राईज्यूको अनुभूतिहरू सुनिराखेका छौँ. आउनुहोस्, बाँकी कुराकानीलाई पनि निरन्तर यहाँको माझमा प्रस्तुत गर्दछौँ.
3: अब एउटा त छोरी मान्छे अब माइनोरिटी नै भइहाल्यो होइन, त्यो पनि अब नेपाली समाजमा है. दोस्रो कुरा जनजाति झनै माइनोरिटी, त्यही माथि छानेको विषय त झनै विरल. नेपालमा गनेर कतिजना छन् भनेर कौलामा हामीले गन्न सक्छौँ क्या. नेपालको कन्टेक्स्टमा पनि जनजाति हाम्रो चित्रकारहरू अथवा आर्टिस्टहरू जसले चाहिँ मास्टर्स गरेर यो करियर पर्स्यु गरिरहनु भएको छ, आई थिङ्क दे आर भेरी फ्यु वुमेन्स होइन. मैले रिसर्च गर्दा अकर्डिङ टु माई रिसर्च है, इभन हङकङमा पनि आई थिङ्क यु आर वान अफ द भेरी फ्यु आर्टिस्ट है, नेपाली आर्टिस्ट इन हङकङ नेपाली कम्युनिटी, नट इन हङकङ मेन स्ट्रिम बट इन हङकङ नेपाली कम्युनिटीमा होइन. भनेपछि यस्तो धेरै यस्तो काम गर्दाखेरि आफूलाई कस्तो लाग्छ? अब नाम त पक्कै पनि धेरै कमाएको छौ होइन, मैले तिम्रो इन्टरभ्यूहरू पनि धेरै देखेको छु होइन, लट अफ एक्जिबिसन्स होइन, नाम त प्रशस्तै कमाएको छौ, एक्जिबिसन्सहरू पनि भइरहेको नै हुन्छ होइन, प्लस अब धेरैजनाले अब नेपालमा चित्रकला क्षेत्रमा रहेकोले सुनेको नाम नचिन्ने त सायद हुनु पनि हुन्न होला, प्लस अ लट अफ स्कलरसिप अवार्ड्स, त्यो त अब भन्ने कुरा नै भएन. तर पनि आफ्नो नाममा त्यति धेरै कुराहरू उपलब्धि गरिसक्दा पनि कोही कोही बेला यस्तो कुरा हुँदैन सोनी, लाइक यो सोनी के भएको होला, पैसा किन नकमाएको होला, दाम कतिको कमाइँदो रहेछ यो क्षेत्रमा रहेर होइन, र दाम कमाउने पछि किन पो लागेन, अथवा कतिको पछि लागिराखेको छौ. सुनौ न त यी सबै कुराहरू, सोनीको अनुभवहरू.
0: आई थिङ्क इट्स अ भेरी कमन क्वेसन एक्चुली यो कुरा चाहिँ क्या, लाइक जसले पनि एउटा पोइन्ट मा गएर चाहिँ अभियसली म पनि मान्छे हो होइन, सस्टेन गर्नुपर्छ, सबै कुराहरू हुन्छ, तर यो अभियस क्वेस्चन पनि हो र कमन क्वेस्चन पनि हो जस्तो लाग्छ होइन. अफकोर्स अब आफूले आफूलाई सस्टेन गर्नुको लागि त फाइनेन्सियली रूपमा स्टेबल त हुनु परिहाल्यो होइन. सबैभन्दा कमन क्वेस्चन मलाई चाहिँ के हुन्थ्यो भनेदेखि, नेपालमा हुँदा मैले त्रिभुवन युनिभर्सिटीबाट पढेर ब्याचलर्स पनि त्यहीँ गरेँ, मास्टर्स पनि त्यहीँ गरेँ नि त. सो पिपल हु न्यू मी देयर, दे युज टु आस्क मी why TU, why not KU, why not Kathmandu University, why TU भनेर. अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भनेदेखि, त्रिभुवन युनिभर्सिटी एज इन कस्तो भने एकदमै फ्रिडम भएको. मैले सुरुमा छिर्दा त त्यसरी छिरेको होइन, अफकोर्स पनि होइन, मैले चाहिँ छिर्दाखेरि इट्स अ भेरी रेप्युटेड युनिभर्सिटी होइन, सो मैले चाहिँ त्यसरी छिरेको थिएँ. अनि वान अफ दि मोस्ट ओल्डेस्ट युनिभर्सिटी पनि हो त्यहाँ इन नेपाल. अनि सो द्याट्स हाउ आई वाज इन टु द्याट. अनि उनीहरूले चाहिँ के कुराले चाहिँ क्वेसन गर्ने रहेछ भनेदेखि, ए उसको त बाउ आमा हङकङमा छँदैछ होइन, उनलाई त खानु बस्नु लाउनुलाई केही मतलब छैन, पैसा जति भन्यो त्यति फ्यालिदिन्छ, धनी बाउको छोरी भनेर नापेको छोरी, लाइक बट दे डोन्ट नो माई स्टोरी अफकोर्स होइन. सो एन्ड आई थिङ्क आई डोन्ट ह्याभ टु टेल देम कि इच एन्ड एभ्री वान अफ देम म कस्तो के हो भनेर, दोज हु नो मी विल नो मी भन्ने टाइपको मलाई चाहिँ जहिले पनि लाग्छ. सो यो क्वेसन चाहिँ एकदमै कमन किन लाग्छ भने पनि लाइक इन्टरभ्यूहरूमा सोध्नुहुन्छ क्या, आर्टिस्ट भएर खानु लाउन पुग्छ त, आर्टमा त बेचेर पुग्छ, लाइक नट जस्ट द इन्टरभ्युअर त्यो पत्रकारहरू रिपोर्टरहरू, इभन लाइक सिनियर आर्टिस्ट अर आर्टिस्ट नै पनि क्या. एन्ड एकचोटि मैले के सोधेको थिएँ भनेदेखि क्वेसन नै मैले उहाँलाई क्वेसन ब्याक गरेको थिएँ क्या, सर तपाईँ पनि यत्रो सिनियर आर्टिस्ट हुनुहुन्छ, तपाईँले चाहिँ

0: यसरी सर्भाइभ गर्नुभयो
1: विन्ड साइलेन्ट
0: किनभनेदेखि उहाँले पनि त त्यो ठाउँ पार गरेर आउनुभएको हो नि त एज एन सिनियर आर्टिस्ट. लाइक आइ एम नट गोइङ टु से हिज नेम अभियसली, बट उहाँले पनि त्यो मैले जुन चाहिँ फेज गरेँ त्यो पनि उहाँले तरेर जानुभएको हो नि त, त्यो ठाउँमा पुग्नु भयो नि त. खानुकै लागि मात्रै भनेदेखि होइन, लाउनुकै लागि मात्र भनेदेखि अभियसली घाँसपास र कपासको कुरा त छँदैछ, तर आफ्नो एउटा सेटिस्फेक्सन भन्ने कुरा पनि छ. आफूलाई खुसी हुने कुरा गर्दाखेरि खुसी हुने कुरा केमा गरिरहेछु भन्ने कुरा पनि छ होइन, सेटिस्फेक्सनको कुराहरू. नाम कमाउनु चाहिँ दाम कमाउनु भन्दा एकदमै गाह्रो छ होइन, दाम कमाउनु भन्दा नाम कमाउनुमा गाह्रो भएकोले गर्दाखेरि चाहिँ इट्स अ भेरी डिफिकल्ट पाथ. स्ट्रगल हुन्छ, सबै कुरा हुन्छ, सबै कुराले गर्दाखेरि तानिँदै तानिँदै ल्याउनु त ल्याउँछ नै, आखिरमा घुमाइ फिराइ लानु त त्यही फाइनेन्सियल्ली त्यही कुरामै आउँछ. तर अब अभियसली आफूलाई मन परेको कुरा गर्दैछु भनेदेखि त्यो कुराहरूलाई केही न केही कसो कसो गरेर म्यानेज गरिँदो रहेछ भनौँ न. लाइक धेरै कुराहरू डे जब सबैको हुन्छ नि त, लाइक डे जब र हबीलाई मिक्स गरेर अथवा डे जबलाई छोडेर आफूले मन परेको कुरालाई घुमाएर हुन्छ कि कसरी हुन्छ कि मन परेको कुरा छ भने चाहिँ गरिँदो रहेछ.
2: श्रोता मित्रहरू, तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0. कार्यक्रममा अब भने पालो भएको छ मिठो साङ्गीतिक विश्रामको. डियर लिसनर्स, यु आर लिसनिङ टु द प्रोग्राम हाम्रा छोरीहरू आवर डटर्स 2.0. नाउ इट्स टाइम फर अ सर्ट म्युजिकल ब्रेक.

0: 每个人都希望生活在一个安定的社会，国家安全是社会繁荣稳定的重要基石。坚持和完善行政主导，统筹发展和安全，落实爱国者治港，构建和谐美好生活，国安才能港安，国安才能家安。维护国家安全，人人有责，我们一起参与。
1: हाम्रो समाजको हर छोरीहरुमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरुको अनेकौं आभासहरु समेटिएको एउटा मीठो रेडियो कार्यक्रम हाम्रा छोरीहरु आवर डॉटर्स 2.0 जहाँ हामी समेट्नेछौं उहाँहरुको फरक फरक पृष्ठभूमिमा बाँच्नु भएको

0: का अनुभवहरु जसले शिक्षा स्वास्थ्य पत्रकारिता उद्यम खेलकुद देखि आजको आधुनिक आर्टिफिशियल इन्टेलिजेन्स सम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरु सुन्नेछौ रेडियो कार्यक्रम हाम्रा छोरीहरु आवर डॉटर्स 2.0 यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरुको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो
1: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, Our Daughters 2.0. Hamra Choriharu, Our Daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future. For all.
0: श्रोता मित्रहरू मिठो सांगीतिक विश्रामपछि कार्यक्रम हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 पुनः स्वागत गर्दछु यस कार्यक्रम मार्फत छोरीहरूको विविध योगदान उनीहरूको सम्मान र उज्जवल भविष्यप्रति समाजमा चेतना र बुझाइ विस्तार गर्नु यसको मूल उद्देश्य हो जसले समाजमा समानता र सकारात्मक सोचको विकासमा योगदान पुग्ने कुरामा हामी भने विश्वस्त छौं यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो यो रेडियो कार्यक्रम हाम्रा छोरीहरूको अनुभव र कथाहरूलाई अरूको लागि पनि प्रेरणाको उज्यालो बन्न सकोस् भन्ने भावनाको साथ तयार गरिएको हो
1: श्रोता मित्रहरू हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 को सातौं श्रृंखलामा हामीले आज सोनी राईलाई सुनिरहेका छौं सांस्कृतिक पहिचान र जराप्रति गर्व गर्नुपर्ने भावनाका कुराहरू हामी सुनिरहेका छौं कला केवल सृजना मात्र होइन समाजलाई सोच्न प्रेरित गर्ने माध्यम पनि हुन सक्छ भन्ने कुरा सोनी राईको कामबाट हामी बुझ्न सक्छौं आउनुहोस् श्रोता मित्रहरू अझै पनि बाँकी कुराकानीलाई निरन्तर तपाईँको माझमा प्रस्तुत गर्दछौ श्रोता मित्रहरू यो भागलाई पनि निकै उत्साहका साथ सुनिदिनु होला
2: तपाईँले अघि जुन भन्नुभयो नि है अब तपाईँ चाहिँ बाजे बोजूहरूसँग हुर्कन भएको है नेपालमा म पनि मेरो बोजूसँगै हुर्केको मान्छे हो किनभने अब स्टोरी चाहिँ अलिकति सिमिलरै छ गाउँमा काम गरिराख्नु हुनेको कारणले अब आमाबाबासँग सानोमा अब त्यति मजाले बस्न पाएन नि त त्यही भएर बोजूहरूसँग बस्दाखेरि चाहिँ हामी चाहिँ कस्तो जेनेरेसनको मान्छे हो जस्तो लाग्छ कि अब अलिकति बिच गएका बाजे बोजूहरूकोबाट अब हामीले त्यो कल्चर ट्रेडिसनहरू फर्स्ट ह्यान्ड एक्सपिरियन्स गरेको गरिरहेको पनि देखेको र हामीले चाहिँ अब पछिल्लो अब हाम्रो जेनेरेसनलाई पनि त्यो कुरा चाहिँ सिकाउन सक्छौँ जस्तो लाग्छ क्या तपाईँको अब कला चित्रको कुरा गर्दाखेरि चाहिँ यही हाम्रो ट्रेडिसन्स भ्याल्युजहरू अब कन्टिन्यू पोर्ट्रे गर्न खोजिराख्नु भएको छ नि त चित्रहरू बनाउँदाखेरि चाहिँ कस्तो भ्याल्युजहरू चाहिँ तपाईँलाई इम्पोर्टेन्ट लाग्छ र तपाईँले त्यो गर्नु हुँदाखेरि चाहिँ थिङ्किङ प्रोसेस चाहिँ कस्तो रहन्छ नि तपाईँको कला कन्टिन्यू गरिराख्नु हुँदाखेरि
3: It's a great question actually. If I have to think about it, I know. You said, jasari hami chai first hand experience gari raheko haina baji bujhu har sanga plus hamro parents baba mummy har sanga haina also like the generation that has seen the black and white wala TV color TV kya the in between generation who has seen that first hand experience plus arko yo hamro coming generation ko ke so I think mero chai आर्ट वर्कमा चाहिँ मैले सुरुमा नै मेरो कस्तो मोटिभ्सहरू चाहिँ कस्तो थियो भनेदेखि लाइक एज आई हेभ एक्सपिरियन्स मलाई चाहिँ यो जेनेरेसनल ग्यापहरू चाहिँ एकदमै ह्युज लाग्छ त्यो जेनेरेसनल ग्यापहरू अनि जेनेरेसनल ट्रमाजहरू जुन चाहिँले गर्दाखेरि चाहिँ बाजे बोजू हामी कनेक्टै हुनु नसकिरहेको होइन उहाँहरूको जेनेरेसनमा डिफ्रेन्ट टाइपको हुन्थ्यो हाम्रो जेनेरेसनमा डिफ्रेन्ट छ हामीभन्दा पछिको अर्कै छ नि त मैले के ट्राई गरिरहेको छु भने जुन चाहिँ मेरो बाजे बोजूहरूको जेनेरेसनको कुरा र मेरो कुरा फ्युचरको जेनेरेसनहरूलाई चाहिँ मेरो आर्टले चाहिँ एउटा ब्रिज जस्तो एक्ट गरोस् भन्ने टाइपको पाराले चाहिँ मैले कामहरू मेरो काममा उतार्नु खोजिरहेको छु. मेरो आर्टवर्कहरू चाहिँ त्यस्तै जेनेरेसनल ग्यापहरूसँग भइरहेको रिप्लेसमेन्ट अब्जेक्टहरूसँग रिप्लेस भइरहेको कल्चरल कुराहरू पनि रिप्लेस भइरहेको त्यस्तो कुराहरूलाई चाहिँ एक्चुली म चाहिँ आइ एम स्टिल ट्राइङ टु लर्न सो मेनी थिङ्स बिकज देयर आर सो मेनी थिङ्स द्याट आई इभन डोन्ट नो. सो आफ्टर द्याट आइ एम मोर

0: more into this topic के किनभनेदेखि there are lots of other things होइन that I have to learn and that I have to pass down होइन मैले नै मेरो मेरो कल्चरको कुरा अथवा मेरो कुरा मलाई नै थाहा भएन भने मैले मेरो छोराछोरीहरूलाई के सिकाउँछु मैले मेरो भावी पुस्ताहरूलाई के दिन्छु त भन्ने कुरा छ नि त सो त्यो कुराको लागि चाहिँ मैले मेरो आर्ट वर्कमा अलिक हाल्ने कोसिस गरिरहेको हुन्छु
1: सोनीले भनिराख्दाखेरि अब जुन चाहिँ एलिमेन्ट्सहरू युज गरिरहेको छ नि तिमीले त्यो जेनेरेसनल ग्यापलाई ब्रिज गर्ने त्यो अब हामीले प्रत्यक्ष त हेर्न सक्दैनौँ तर इमेजिन गर्नु पऱ्यो भने कस्तो हुन्छ भनिदेऊ न त त्यो लोप नहोस् भन्ने कुरालाई कसरी जीवन्त राख्ने कोसिस गरिरहेको छौ तिम्रो कला मार्फत
0: आई थिङ्क यसलाई चाहिँ कसरी पनि बुझ्नुपर्छ भनेदेखि कला चाहिँ हामीले डेली बेसिसमा गरेर आइरहेको हुन्छ नि त्यो कुराहरू नै कला हुँदै आउने रहेछ कि राईको एक्जाम्पल राईको ल्याङ्ग्वेजहरू यति धेरै छ तर एक्सटिन्ट हुने ठाउँमा पुगिसक्यो क्या किनभने हामीलाई बोल्नै आउँदैन भाषा हामीले बोल्नु सकेन भने त्यो भाषा हराएर जान्छ भाषा हराउनु भनेको हामी हराउनु हो नि त त्यो हराउनु भनेको कला पनि हराउनु हो कि लोक कला किनभने ल्याङ्ग्वेज भनेको हामीले अथवा तपाईँले हामी बसेर ल्याङ्ग्वेज बनाउँमै एउटा ग्रुप बनाएर ल्याङ्ग्वेज बनाउने कुरा त होइन ल्याङ्ग्वेज इज सो भास्ट आर्ट लोक कला अथवा हाम्रो त डेली बेसिसमा गर्दै आइरहेको कुराहरू हुन्छ नि तिनीहरू नै आर्ट बनिँदो रहेछ कि एउटा आर्ट फर्म हुँदो रहेछ क्या जसरी हाम्रो पुर्खाले तान बुन्नु भयो त्यो पनि एउटा कला हो त्यहीँनेरि बुट्टा कुद्नु पनि एउटा कला हो त्यो एउटा रुवालाई डोरी बनाएर डोरीबाट चाहिँ विभ गर्ने मेसिन तान बनाउनु पनि त दिमाग लगाउनु भयो होला
1: त्यो पनि बेसिक सामान युज गरेर
0: बेसिक सामान युज गरेर द्याट्स अल्सो अ फर्म अफ आर्ट त्यो पनि लोक कलामै पर्यो नि इभन डोको बुन्नु नै एउटा कला हो पेरुङ्गो बुन्नु कला हो
1: अब यही कुरालाई अब आफूले कलामा उतार्दाखेरि कस्तो प्रतिक्रिया हुन्छ अथवा एक्जिबिसन्सहरूमा स्पेसली दिस फर्म अफ मेसेज थ्रु योर आर्ट वर्क अहिलेसम्म आफूलाई लागेको मनमा छोएको त्यस्तो कुनै फिडब्याक अथवा आफ्नो प्रशंसकहरूले दिएका केही अप्रिसिएसनहरू छ भन्ने सेयर गरिदेऊ न त
0: यो कुराहरू मैले हाम्रै कम्युनिटीमा कुरा गरे एउटा सिम्पल चिन्डोको कुरा गरे भनेदेखि इच एन्ड एभ्री वान अन्डरस्ट्यान्ड होइन तर हामी अलिकति पर मात्रै अर्को कम्युनिटीमा गयौँ भनेदेखि मैले बुझाउनु पर्छ क्या इभन नेपाली कम्युनिटीमै अरू समुदायको मान्छेहरूलाई मैले भन्नु पर्यो यो चिन्डो भन्नुको बारेमा अथवा चुलाको बारेमा भन्नु पर्यो भनेदेखि ए त्यस्तो हुन्छ भन्ने हुन्छ होइन सो अलिकति त्यो कुराहरू बुझाउनुको लागि मलाई टाइम चाहिँ लाग्छ अफकोर्स पनि किनभनेदेखि मैले मेरो कामहरूमा प्रायः जस्तो धेरै चिन्डोहरू बनाइरहेको हुन्छु जुन चाहिँ सिम्बलाइज गरिरहेको हुन्छ एज अ सोल अथवा रिप्रेजेन्टेसन अफ सोल त्यस्तो टाइपको खालको पाराले मैले चाहिँ एउटा ट्री अफ लाइफ भनेर टाइटल मा चाहिँ चिन्डै चिन्डोको रुख बनाएको थिएँ कि मुनि पनि चिन्डो थियो कि मलाई चाहिँ मेरै आफ्नै कम्युनिटीको मान्छेले चाहिँ के भन्नुभएको थियो भने चिन्डो पनि रुखमा फल्छ र यस्तो पनि हुन्छ र भन्ने टाइपको क्वेसन गर्नुभएको थियो कि आफ्नै समाजको मान्छेले चाहिँ चिन्डो पनि रुखमा फल्छ र भन्ने त सोध्नु भयो तर दे डोन्ट नो कि द मेसेज बिहाइन्ड चिन्डो कसरी फल्छ कसरी उम्रिन्छ चिन्डो रोपेर रोपिँदैन राईहरूले चिन्डो एउटा घरको चिन्डो अर्को घरमा लाने कुरा हरूमा कति सोच्नुपर्छ त्यस्तो कुराहरू उहाँहरूलाई थाहा छ कि छैन म त अनभिज्ञ छु तर उहाँहरूले विज्ञ भएर सोध्नुभयो कि अनभिज्ञ भएर सोध्नुभयो त्यो चाहिँ थाहा छैन भन्ने पाराले पनि मैले लिएँ त्यस्तो कुराहरू हुन्छ एक्जिबिसन्सहरूमा धेरै कुराहरू हुन्छ आई इन्जोय द एक्जिबिसन्स अ लट प्रशंसकहरूले प्रशंसा त गर्नुहुन्छ तर एक्सेप्ट फर द्याट आई गेट टु लर्न अ लट एक्चुली फिडब्याक्स यु गेट माइट बी समथिङ द्याट विल इन्करेज यु फर यर नेक्स्ट आर्ट वर्क अर मेक यु थिङ्क अर रिसर्च which topic you are researching right now or currently त्यस्तो टाइपको हल्के त्यस्तो लाग्छ मलाई सो इट्स इन्ट्रेस्टिङ एकदम खुसी मन हल्का अनि मन उडेको जस्तो टाइपको चाहिँ कहिले भन्यो भने बट अल्सो इट्स अ भेरी इमोसनल थिङ फर मी मेरो बाजेको मैले आर्ट वर्क वुड कार्भ गरेको थिएँ मेरो माहौली बाजेको त्यति बेला चाहिँ वेन आई सो द्याट आर्ट वर्क टु मेरो मम्मी मम्मीले चाहिँ मलाई तैँले मेरो दुध खाएको भाडा तिरिस भन्नुभएको थियो क्या द्याट्स अ भेरी ह्युज सेन्टेन्स द्याट इम्प्याक्ट मी अ लट त्यो कुराले गर्दाखेरि मलाई एकदमै इन्करेज
2: तपाईँको आर्टको द्वारा चाहिँ कसरी अब यहाँ भिन्न यो कम्युनिटीहरूलाई चाहिँ जोइन गराउन सकिन्छ कि त अन्डरस्ट्यान्डिङ भन्ने कुरा अझै फस्टर गर्न सकिन्छ कि भनेर तपाईँले चाहिँ त्यही सोचलाई अब एउटा आर्टको माध्यमद्वारा अब एक्सप्रेस गर्न खोजिराख्नु भएको छ नि त होइन अन्तिममा मान्छेले देख्ने भनेको त तपाईँको आर्ट एउटा पिक्चर हो अहिले सोच्नु भएको छ कि तपाईँको एउटा एक्सप्रेसनले चाहिँ हाम्रो विभिन्न कम्युनिटीलाई पनि एउटा अन्डरस्ट्यान्डिङ भन्ने कुरा डेभलप गर्न सकिन्छ कि या तपाईँले पहिला कहिले ट्राई गर्नुभएको छ

0: मैले मलाई रियलाइज भएको कुरा चाहिँ के हो जस्तो लाग्छ भने एट द एन्ड म चाहिँ कतातिर गइरहेछु भने कल्चरबाट घरतिर गइरहेछु क्या. घर चाहिँ एज अ हाउस एज अ होम द्याट्स अ भेरी ब्रोड टपिक फर मी. इफ यु हेभ टु एक्सप्लेन अ होम इन वान वर्ड वाट वुड यु से माई क्वेस्चन फर यु.
1: या श्योर होम भन्ने बित्तिकै मेरो दिमागमा चाहिँ आउँछ न्यानो अङ्गालो माई चिल्ड्रेन एम्ब्रेसिङ मी कटलिङ मी द्याट्स होम फर मी.
2: मलाई चाहिँ दिदीले भन्नुहुँदाखेरि झट्ट मेरो घरको चित्र नै आयो है. मेरो अब आफ्नै कोठा आफ्नै बिस्तारा मेरो एउटा कम्फर्ट जोन भनौँ न.
0: भाइले भन्नुभयो नि कम्युनिटीको कुराहरू. एट द एन्ड इट अल गोज टु द्याट प्लेस क्या होम. सुरुवात आई थिङ्क हाउ वी आर ट्राइङ टु फिल द्याट भोइड. हामी एउटा ठुलो ब्ल्याक होल जस्तोमा छौँ होइन. भोइड जस्तो एउटा भोइड छ त्यो भोइड चाहिँ फिल गर्दैछौँ क्या. त्यो फिल चाहिँ केले हुँदैछ त कल्चरको कुराले हुँदैछ कि ट्रेडिसनको कुराले हुँदैछ कि साथीभाइहरूको कुराले हुँदैछ कि अर्को कम्युनिटीबाट हामीले सिकेर गरिरहेछौँ कि हामी ग्रो हुँदाखेरि के कुराहरू सिकेर अगाडि बढिरहेको हुन्छ नि त त्यो घरबाट स्टार्ट हुँदै हुँदै हुँदै आउँदो रहेछ क्या. मैले चाहिँ अहिले मेरो आर्ट वर्कमा चाहिँ नट जस्ट मेरै मात्र कल्चर अर्को कम्युनिटीको कल्चरको कुराहरूलाई ल्याउनु पर्यो भनेदेखि अथवा भाइको क्वेसन अनुसार चाहिँ मैले त्यसरी डिफ्रेन्ट वेमा लानु पर्यो भनेदेखि हेर्नु पर्यो भने आई थिङ्क यु हेभ टु प्रिजर्भ वाट एभर यु क्यान नो म्याटर अरू कम्युनिटीको होस् या आफ्नो कम्युनिटीको होस्.
3: Dear listeners, you are tuned into our community radio program Hamra Choriharu, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society and inspire a brighter future for them.
4: Shrota Mitraharu, tapaiharle sundai hununcha karyakram Hamra Choriharu, Our Daughters 2.0. Choriharuko yogdan, samman ra ujjalo bhavishya prati samajma chetana failaunu yas karyakramko uddeshya raheko cha.
1: अब अलिकति यसलाई प्याराफ्रेज गर्नु मन पर्यो. मैले यो कुरालाई अलिकति सरल भाषामा भन्नु पर्यो भने चाहिँ आफ्नो संस्कृति देखाउने अरू संस्कृतिका मानिसहरूले जब त्यो कुरा देख्छ नि मेबी दे फाइन्ड इट भेरी सिमिलर टु देयर्स मेबी दे फाइन्ड इट भेरी मच युनिक एट द एन्ड दे विल हेभ समथिङ इट इन वान सिम्पल सेन्टेन्स. वेन वी ब्रिङ इट टु द कम्युनिटी वेन वी सो देम वेन देयर इज अ भिजुअल थिङ अन आवर ह्यान्ड इट्स भेरी इजी फर अदर्स टु अन्डरस्ट्यान्ड द सिमिलरिटिज एज वेल एज द डिफरेन्सेस अर द युनिक फिचर अफ आवर कल्चर विच बाइन्ड्स द कम्युनिटी even stronger I believe. So thank you so much Sony. Yo kura chai ekdam ramro sangale bistar ma bujhai dinu bhako ma hai.
0: Yo kura ma euta kura sano jodnu man lagyo ki malai mero work chai Jogja Biennale ma pani exhibit hunu payeko thiyo. So I'll have
1: to bhaneko chai ke ho feri hami bujhdainau ni ta.
0: Like it's an international exhibition tyo chai Trinale Biennale bhairakcha. So Trinale Biennale haru ma chai kasto huncha bhanedeki like international artist haru la tyako local artist haru त्यो एउटा थिम अनुसार चाहिँ कामहरूलाई चाहिँ क्युरेटरले क्युरेट गर्नुहुन्छ क्या आर्टवर्कहरू. त्यो चाहिँ कल्चरसँग रिलेटेड नै थियो. सो मैले यो कुरा लिएँ कस्तो थियो भनेदेखि आई मिन लाइक अभियसली हेभ टु थ्याङ्क मान्दा एन्ड सिलासा दिदी उहाँहरू हुनुहुन्थ्यो क्युरेटर. सो दे गिभ मी द अपर्च्युनिटी फर एक्जिबिटिङ माई आर्टवर्क. सो देवर द क्युरेटर्स एन्ड को क्युरेटर्स ओभर देयर. एन्ड सो मैले चाहिँ मेरो देमाले तानमा बुन्नु भएको झोला 30-40 वर्ष अगाडि बुन्नु भएको झोला विच वाज स्टिल घरमै सुटकेसभित्र परिराखेको थियो. सो त्यो चाहिँ मेरो देमाले बुन्नु भएको देमाको हाते सिप त त्यहाँ लगेर मैले मेरो आर्टवर्कसँग डिस्प्ले गर्नु पाएँ विच वाज रियली ग्रेट अपर्च्युनिटी. अर्को कुरा भनेको चाहिँ इन्ट्रेस्टिङ चाहिँ के थियो भनेदेखि क्युरेटर्स अथवा मेरो आर्ट स्टेटमेन्ट नै पढ्नु परेन त्यहाँनिर रे होइन. किनभनेदेखि दे कुड रिलेट द्याट के किनभने त्यहाँ पनि त्यस्तो खालकै टेक्सटाइलको कुराहरू सिमिलर प्याटर्न्सहरू विच वाज भेरी कमन त्यहाँ.
2: तपाईँलाई कुनै एउटा झट्ट अब अहिले सोच्दाखेरि चाहिँ तपाईँको एक्सपिरियन्समा कुनै एउटा ठुलो अब तपाईँले स्टेरियोटाइप र वा च्यालेन्ज अनुभव गर्नु भयो र त्यसलाई चाहिँ कसरी पार गर्नुभयो भनेर एउटा छोटो तरिकाले भन्न सक्नुहुन्छ.
0: हुन्थ्यो त्यस्तो कुराहरू त अब तर त्यसलाई चाहिँ कसरी लिने कसरी गर्ने यु हेभ टु बी यर ओन स्टोरी टेलर होइन. सो आफ्नै स्टोरी टेलर लाइक हुँदै गर्दाखेरि देयर विल बी अप्स देयर विल बी डाउन्स बट यु हेभ टु गो वेयर यु निड टु गो भनेर चाहिँ सोच्थे.
1: आज हामीले आर्टको कुरा गर्यौँ र सोनीको फोर्टे भनेको चाहिँ प्रिन्ट मेकिङ हो नि त होइन. अब धेरैजना लिसनर्स को लागि सायद यो छोटो मिठो सरल भाषामा बुझाइदिनु र प्रिन्ट मेकिङ आर्ट कतिको गर्न सजिलो छ कतिको मेहनत गर्नुपर्छ अथवा कसरी गर्न सकिन्छ छोटो

0: मिटर भनिदिनुहोस् न त।
1: प्रिन्ट मेकिङ चाहिँ मलाई पनि, म ब्याचलर्स फाइन आर्ट्स जोइन नगरिन्जेलसम्म मलाई पनि थाहा थिएन क्या। खासमा अनेस्टली भन्नुपर्दा सरल भाषामा प्रिन्ट मेकिङको चाहिँ एउटा रिलिफ प्रिन्टहरूलाई प्रिन्ट मेकिङको रूपमा लिन सकिन्छ होइन। लाइक प्रिन्ट मेकिङको चाहिँ धेरैवटा विधाहरू छ क्या। प्रिन्ट मेकिङ इज वान अफ द ओल्डेस्ट फर्म अफ आर्ट। त्यो चाहिँ एकदमै केही कलरहरूको इन्भेन्सन नहुँदा अथवा केही कुरै नहुँदाखेरि होइन, पिगमेन्ट्सहरू युज गरेर ढुङ्गामा कुदेर त्यसबाट नै छाप निकालिएको कुराहरू अहिलेसम्म पनि त्यही कुराहरूलाई लिएर मान्छेहरू अगाडि बढिरहेको हुन्छ क्या। लाइक केभ पेन्टिङहरू नै पनि लिनुहोस् न, त्यो कुरालाई मात्रै पनि प्रिन्ट मेकिङ भन्न सकिन्छ। सो यसमा टेक्निक्सहरू चाहिँ धेरै नै छ, लाइक वुड कट, एक्वेटिन, एचिङ्स, लिनो कट होइन, लिथोग्राफीहरू, अझै त्यसमा पनि भित्रभित्र त कति छ कति छ, स्क्रिन प्रिन्ट। सो यो प्रिन्ट मेकिङ चाहिँ एकदमै फेमस हुनु अथवा भएको भन्ने कुराहरू चाहिँ कसरी पनि भनेदेखि, लाइक धेरै पहिले यो रिलिजनहरूको चाहिँ, अब पहिले त यस्तो डिजिटल फर्महरू केही पनि थिएन, सो त्यो चाहिँ हाते सिप के ह्यान्ड प्रिन्ट त्यस्तोको लागि, त्यो रिलिजनहरू प्रचार प्रसार गर्नको लागि अथवा स्क्रिप्टहरूलाई बचाएर राख्नको लागि, तर मास प्रोडक्सन बनाउनको लागि त्यसरी चाहिँ यो इभल्भ हुँदै हुँदै गएको कुराहरू। सिम्पल भन्नु पर्दाखेरि चाहिँ एक्साइटमेन्ट, सन्तुष्टि, वर्थ इट भन्ने हुन्छ क्या त्यो प्रोसेस। सो या इट्स भेरी इन्ट्रेस्टिङ।
0: अब यही आर्टको कुरा, अब सभ्यता, आफ्नो कल्चर, आफ्नो पहिचान होइन, आफ्नो मूल, यो सबै कुरा गर्दाखेरि पक्कै पनि कस्तो कनेक्टेड फिल हुने रहेछ क्या। हामी छुट्टा छुट्टै ठाउँबाट आए पनि होइन, नचिने पनि यो कुरा गरिरहँदा कस्तो बाँधिए जस्तो महसुस भइरहेको छ। अब अन्तिममा आइसक्यौँ होइन, अब मैले त सोनीलाई सोध्नै लागेको थिएँ, हाम्रो लिसनर्सहरूलाई मेसेज के छ भनेर अलरेडी मेसेज दिइसक्नु भयो। अब अन्तिममा आइसके एउटा प्रश्न त मलाई सोध्नै मन लाग्यो। एउटा प्रश्न चाहिँ म के सोध्न चाहेँ भने, सोनीलाई होइन, फर्केर हेर्दाखेरि विगतलाई, आफू जब 18 वर्षको हुनुहुन्थ्यो नि, 18 वर्षे सोनी बान्धव राईलाई के भन्न चाहनु
1: आफ्नो आर्टवर्क चाहिँ मैले गर्न त गरे, लाइक बच्चादेखि नै गर्न त गरे, तर रियलाइज इट भन्ने क्या। अहिले मलाई के लाग्छ भने, म इफ आर्टिस्ट भएको थिइन रहेछु भनेदेखि म के हुन्थ्यो होला भनेर सोध्छु क्या कहिले कहिले आफूले आफूलाई क्वेसन, आफूले आफूलाई त्यस्तो क्वेसन गर्दाखेरि चाहिँ, इफ नट एन आर्टिस्ट म आफूले आफूलाई कहिले पनि यस्तो मजाले एक्सप्रेस गर्न सक्दिनँ थियो होला क्या। सो इन द्याट टर्म्स स्टार्ट एक्सप्रेसिङ युर सेल्फ सुन भनेर भन्न चाहन्छु।
0: थ्याङ्क यू सो मच सुन, यस्तो राम्रो सन्देश आफूलाई दिनुभयो र आई होप यो सन्देश हाम्रो श्रोता साथीहरूलाई, हामीसँग जोडिनु भएको होला, इभन मेरो सहकर्मी मित्र र मलाई पनि यो कुराले चाहिँ एकदमै मन छोयो। धेरै धेरै धन्यवाद बहिनी सोनी र मेरो सहकर्मी मित्र अनुशील भाइलाई पनि धेरै धेरै धन्यवाद।
2: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को 7 श्रृङ्खलामा हामी सोनी राईको निकै गहन, अर्थपूर्ण र निकै रोचक कुराहरू हामीले सुन्न पाएका छौँ। सोनी राईको कला यात्रा र सृजनात्मक कार्यबाट हामीले आफ्नो सांस्कृतिक पहिचान, परम्परा र जराप्रति सम्मान राख्ने महत्वपूर्ण पाठहरू हामी सिक्न सक्छौँ। उहाँले प्रिन्ट मेकिङ कला मार्फत पुस्ता पुस्ता बीचको सम्बन्ध, समुदायको अनुभव र सांस्कृतिक पहिचानलाई कलात्मक ढङ्गले प्रस्तुत गर्दै आउनुभएको पनि छ। यसले हामीलाई आफ्नो इतिहास, परम्परा र संस्कृतिलाई केवल स्मरण गर्ने मात्र होइन, त्यसलाई बुझ्ने, जोगाउने र आगामी पुस्तासम्म पुर्याउने जिम्मेवारी पनि हाम्रो नै हो भन्ने कुरा हामीलाई सम्झाउँदछ। सोनी राईको कामले समर्पण, धैर्य र सृजनात्मक सोच कति महत्वपूर्ण हुन्छ भन्ने कुरा पनि हामीलाई सिकाउँदछ। कला क्षेत्रमा विभिन्न चुनौतीहरू भए तापनि आफ्नो उद्देश्यप्रति प्रतिबद्ध भएर निरन्तर काम गर्दा सकारात्मक प्रभाव सृजना गर्न सकिन्छ भन्ने प्रेरणा उहाँबाट पाइन्छ। उहाँको दृष्टिकोणले कला केवल व्यक्तिगत अभिव्यक्ति मात्र नभई समाजसँग जोडिने, संवाद सृजना गर्ने र मानिसहरूबीच समझदारी बढाउने माध्यम पनि हुन सक्छ भन्ने कुरा हामीलाई देखाउँदछ। यसरी उहाँको काम र अनुभवले नयाँ पुस्तालाई सृजनात्मक सोच विकास गर्न, आफ्नो सांस्कृतिक पहिचानप्रति सचेत हुन र समाजमा सकारात्मक योगदान दिन प्रेरित गर्दछ। श्रोता मित्रहरू, पक्कै पनि तपाईँले पनि आजको यो कार्यक्रमबाट यस्तै कुराहरू सिक्नुभयो होला भन्ने आशा व्यक्त गर्दछौँ।
3: श्रोता मित्रहरू, हाम्रा छोरीहरूको आभास र कथाहरू अरूहरूको जीवनमा प्रेरणा र उज्यालोको प्रकाश बन्न सकोस् भन्ने उद्देश्यको साथ तयार गरिएको रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको श्रृंखलाको अन्त्यतिर आइसकेका छौं। यहाँलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया यहाँहरूले रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि सीआईबीएस को पेजमा तपाईँहरूले दिन सक्नुहुनेछ।
2: अर्को हप्ता यही समय अर्को प्रेरणादायी छोरीको फरक पृष्ठभूमिमा बाँचेको कथा लिएर फेरि पनि भेट्ने वाचा गर्दछौं। आर्ट इज अ ब्रिज बिट्विन द पास्ट एन्ड द फ्युचर, यानि कि कला विगत र भविष्य बीचको एउटा पुल हो भन्ने मूल उत्साहजनक सारका साथ आजलाई भने सम्पूर्ण कार्यक्रम उत्पादन समूहबाट बिदा माग्दै कार्यक्रम युनिट बिदा हुन चाहन्छौ। यहाँको हर समय सुखद रहन्। नमस्ते।